0: अच्छा जी, गाना तो सुनेंगे, साथ साथ आप क्या कह रही, थोड़े से मैसेजेस भी पढ़ लेते क्योंकि यहाँ पर फिर बहुत ज्यादा हो जाते तो फिर मसला हो जाता है। दर्द दिल कहती है कि कुछ दिन छोड़ नहीं सुना, कुछ मसरूफियात थी मगर चंदा भूली नहीं, तेरा नाम लिया तुझे याद किया जब शो का टाइम होता था, तो मिस यू। ओके जाना, बहुत शुक्रिया, वैसे हमने भी आपको बहुत मिस किया। हिदायतुल्लाह कहते हैं कि जिंदगी चैन से गुजर जाए अगर वो शख्स जहन से उतर जाए। आए हाय हाय। एंटी स्किन ब्यूटी शो इज स्पॉन्सर्ड बाय व्हाइटिश ब्यूटी प्रोडक्ट, एंटी स्किन ब्यूटी प्रोडक्ट।
1: मंगुरे चुल्ला दे बंदे मधुर बची नहीं।
2: It's 1:30 PM. This time check is brought to you by.
3: अगर खूबसूरती चाहिए तो आर्च अपनाए। आर्च ब्यूटी क्रीम, एलोवेरा और एवोकाडो सिर्फ 3 दिनों में डार्क स्पॉट्स, एक्ने एंड स्कार्स रिड्यूस करके स्किन को बनाए रेडियंट, स्पार्कलिंग और दे शानदार मिरेकल ग्लो। आर्च ब्यूटी क्रीम।
4: मोरो
5: नौशहरो
4: मीरपुर खास
5: लाड़काना
4: सक्खर
5: गूंज रही है हर जगह पर
4: सिंध की आवाज
5: जीए FM 88 नेटवर्क।
6: अमाजे पेंजे शहर सखर आई रोड़ी में
7: जिना अस्पताल कराची जो तरबियती आफ्ताब
6: आई टीबी अस्पताल खैरपुर जो मशहूर
7: एलर्जी दमो टीबी फिफड़न आई छाती जे मुख्तलिफ बीमारियन जो माहिर
6: डॉक्टर मोहम्मद नासिर सुमरो
7: चेस्ट स्पेशलिस्ट पल्मोनोलॉजिस्ट
6: माहिर अमराज
7: फिफड़न में ग्यारो फिफड़न में पानी आई फिफड़न में हवा भरजन
6: टीबी नमूनिया आई बारन में छाती जी बीमारी
7: मोटापे जे करे निंड आई साह में तकलीफ
6: सहको दमो सिगरेट नोशी खान निजात
7: बार बार नज़लो जुकाम पुरानी
6: आई बलगम में रत अचण वगैरह
7: क्लिनिक टाइमिंग हर छंछर खां अरबा ताई शाम 4 खां 7 वगे ताई डॉक्टर शाहिद मीनानी हॉस्पिटल तीर चौक बैराज रोड सखर हेरा अस्पताल जे वेझो
6: हर खमीस आई आचर ते
7: इंडस अस्पताल घोटकी में
6: मंझंद 1 खां शाम 6 वगे ताई
7: इन खां अलावा रोजानो सुबह जो 9 वगे खां मंझंद 1 वगे ताई
6: तालका अस्पताल रोड़ी में मरीजन जो मुफ्त मुआइनो कंदा
7: डॉक्टर मोहम्मद नासिर सुमरो
6: राबते जे लाए
7: 0-3-11-3-9-87-81।
8: सोना सिर्फ जेवर नहीं हर घर की अमानत होती है, इसीलिए बैंक इस्लाम ने लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1-1-1-4-7-5-2-6-4 या bankislami.com.pk पर अप्लाई करें। शराइत और जवाबित लागू हैं।
9: यार मचा क्या किथे वन्या घर में बैठो आए हाँ पर ठीक ही नया शायद मुझे जिंदगी लायक दवाई ना ही थी
10: जो भला साथ हुआ तुखे साफ साफ बुधा मसलो छाए
9: यार हिक मसलो हुजे तब बुधाया मुझे ते मसलन जी कतार लगला है ना भूख सही लगे थी आई जे कुछ भी खावा थो त हजम ही न थो थे पेट फूक जी वने थो हत पेर सुन थी वनन था आई सजो डी सुस्ती महसूस थे थी कह कम जो रहंदो ही नाया
10: यार तुजा घणा न बस हिक ही मसलो आ
9: हिक इहो की है
10: हां तुजो मैदो खराब आ छा तो न बुधवा मादो दुरुस्त त इंसान दुरुस्त जे मादो सही न होंदो त भूख भी न लगंदी न हाजमो थिंदो आई न ताकत मिलंदी
9: त पो मा छा कया
10: सोलो हला है इस्तेमाल कर शिफाए मैदा कोर्स एक कुदरती जुजन मा तैयार कैल कोर्स तुजे जिस्म जो हिस्सो बन जी तुजे मैदे के बिल्कुल ताजो आई मजबूत करे छरिंदो भूख खुली विंदई खादो सुठे नमूने हजम थिंदई पेट भूख जण खत्म सुस्ती खत्म जिस्म में ताकत ईंदई
9: वाह यार वाह जी गाल बुधाई थी पर ये किथे मिलंदो
10: यो मिलंदई बेड़ी चौक नादरा ऑफिस जे सामो अल नूर दवाखाना रोड़ी आई राबते जे लाए नंबर भी अथई 0-305-58-00-616 शिफाए मैदा कोर्स मैदो दुरुस्त द इंसान तंदुरुस्त
11: इमरजेंसी कभी पता कर नहीं आती
12: चंद इमरजेंसी रेस्क्यू सर्विस में आपकी क्या मदद कर सकती हूँ
13: कंट्रोल फ्रेम 210-210 मूव करेंगे
11: सिंध इमरजेंसी रेस्क्यू सर्विस 1122 हुकूमत सिंध के महकमा बहालियात का एक अहम इदारा है जो जदीद निज़ाम के जरिए फौरी और मौसर मदद फराहम कर रहा है हुकूमत सिंध के इस इनिशिएटिव से इमरजेंसी सर्विसेज में एक नया मयार कायम हुआ है ये सिस्टम नतीजा है अवामी खिदमत के उस जज्बे का जो हुकूमत सिंध की पहचान है ایمرجنسی ریسکیو 1122 آپ کی حفاظت ہماری ذمہ داری خدمت میں سب سے آگے سندھ
14: چھا تواں جو خواب آئے ڈاکٹر آف فزیکل تھراپی نرس یا ہیلتھ پروفیشنل بنجن تپو تواں لائے آئے ایک بہترین موقع سکھر جو معتبر ادارو سراج الدین انسٹیٹیوٹ آف پروفیشنل اسٹڈیز میں ان سیشن لائے داخلہ جاری ہیں چار سالن جا ڈگری پروگرامز جی بی ایس این جی بی ایس ایم پنج سالن جو پروفیشنل پروگرام ڈاکٹر آف فزیکل تھراپی ڈی پی ڈی بن سالن جا ڈپلوما پروگرامز ایل ایچ وی سی ایم ڈبلیو سی این اے خاص سہولتوں اسکالرشپس موجود بن سالن جے کورسز میں ایڈمیشن بالکل فری جنہیں تا ڈی پی ڈی پروگرام میں صرف 10,000 روپیہ داخلہ فیس ائیں فیس سیمسٹر صرف 60,000 روپیہ ہتے تواں کے ملندا ایئر کنڈیشنڈ کلاس رومز جدید لیبارٹریز مکمل لائبریری تجربہ کار فیکلٹی ہاسٹل پک اینڈ ڈراپ ائیں فیزیوتھراپی او پی ڈی جی بہترین سہولت ہی ادارو سندھ حکومت جے ہیلتھ ڈپارٹمنٹ کا منظور شدہ ائیں پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا تسلیم شدہ لیاقت میڈیکل یونیورسٹی جو ڈگری یافتہ ہے یاد رکھو سیٹس محدود ہیں تہیں کرے پینجے روشن مستقبل لائے اجوی داخلہ وچو ایک خاص گال ایتے میڈیکل جا شارٹ کورسز او ٹی ہیلتھ ٹیکنیشن ایم بیا سب کورسز پن تھیندا ہیں ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر ٹاؤن شپ مین بائی پاس روڈ سکھر رابطو 0711-56-35-642 ایں 0310-81-66-111
15: سکھر اور گرد و نواح کی غریب عوام کے لیے خوشخبری آنکھوں کا مفت علاج ان کی دہلیز پر مرشد سگورا بابا شیو بھجن صاحب کی 92 سالگرہ کی خوشی میں آنکھوں کا مفت کیمپ جہاں ملے تمام مریضوں کو مفت چیک اپ مفت ٹریٹمنٹ مفت دوائیں مفت آپریشن مفت اینکیں سب کچھ مفت بس خدمت کا موقع دیں یاد رہے 16 ستمبر بروز بدھ صبح 9 بجے سے دوپہر 2 بجے تک الشفا ٹرسٹ آئی ہسپتال اور بالائی سندھ کے مشہور آنکھوں کی بیماری کے ماہر ڈاکٹر اوم پرکاش منگلانی آپ کی خدمت کے لیے موجود ہوں گے ایڈریس ہندو پنچایت ہسپتال میانی روڈ سکھر رابطہ 0333-7125-706 0333-7134

0: अच्छा जी, गाना तो सुनेंगे, साथ साथ आप क्या कह रही, थोड़े से मैसेजेस भी पढ़ लेते क्योंकि यहाँ पर फिर बहुत ज्यादा हो जाते तो फिर मसला हो जाता है। दर्द दिल कहती है कि कुछ दिन छोड़ नहीं सुना, कुछ मसरूफियात थी मगर चंदा भूली नहीं, तेरा नाम लिया तुझे याद किया जब शो का टाइम होता था तो मिस यू। ओके जाना, बहुत शुक्रिया, वैसे हमने भी आपको बहुत मिस किया। हिदायतुल्लाह कहते हैं कि जिंदगी चैन से गुजर जाए अगर वो शख्स जहन से उतर जाए। आए हाय हाय। डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय व्हाइटिश ब्यूटी प्रोडक्ट एंड डी स्किन ब्यूटी प्रोडक्ट।
1: It's 1:30 PM. This time check is brought to you by.
2: अगर खूबसूरती चाहिए तो आर्श अपनाए। आर्श ब्यूटी क्रीम, एलोवेरा और एवोकाडो सिर्फ 3 दिनों में डार्क स्पॉट्स, एक्नी एंड स्कार्स रिड्यूस करके स्किन को बनाए रेडियंट, स्पार्कलिंग और दे शानदार मिरेकल ग्लो। आर्श ब्यूटी क्रीम।
3: मोरू,
4: नौशहरो,
3: मीरपुर खास,
4: लाड़काना,
3: सक्खर
4: गूंज रही है हर जगह पर
3: सिंध की आवाज।
4: जीए FM 88 नेटवर्क।
5: अमाजे पेंजे शहर सखर आई रोड़ी में
6: जिना अस्पताल कराची जो तरबियती आफ्ताब
5: आई टीबी अस्पताल खैरपुर जो मशहूर
6: एलर्जी दमो टीबी फिफड़न आई छाती जे मुख्तलिफ बीमारियन जो माहिर
5: डॉक्टर मोहम्मद नासिर सुमरो
6: चेस्ट स्पेशलिस्ट पल्मोनोलॉजिस्ट
5: माहिर अमराज
6: फिफड़न में ग्यारो फिफड़न में पानी आई फिफड़न में हवा भरजन
5: टीबी नमूनिया आई बारन में छाती जी बीमारी
6: मोटापे जे करे निंड आई साह में तकलीफ
5: सहको दमो सिगरेट नोशी खान निजात
6: बार बार नज़लो जुकाम पुरानी
5: बलगम में रत अचण वगैरह
6: क्लिनिक टाइमिंग हर छंछर का अरबा ताई शाम 4 से 7 बजे ताई डॉक्टर शाहिद मीनानी हॉस्पिटल तीर चौक बैराज रोड सखर हेरा अस्पताल जे वेझो
5: हर खमीस आई आचर ते
6: इंडस अस्पताल घोटकी में
5: मंझंद 1 से शाम 6 बजे ताई
6: इन खां अलावा रोजाना सुबह जो 9 बजे खां मंझंद 1 बजे ताई
5: तालका अस्पताल रोड़ी में मरीजन जो मुफ्त मुआइनो कंदा
6: डॉक्टर मोहम्मद नासिर सुमरो
5: राबते जे लाए
6: 0-3-11-3-9-87-81।
7: सोना सिर्फ जेवर नहीं हर घर की अमानत होती है, इसीलिए बैंक इस्लाम ने लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1-1-1-4-7-5-2-6-4 या bankislami.com.pk पर अप्लाई करें। शराय तो जवाबित लागू है।
8: यार मचा क्या किथे वन्या घर में बैठो यहाँ पर ठीक ही नया शायद मुझे जिंदगी लायक दवाई ना ही थी।
9: जो भला साथ हुआ तुखे साफ साफ बुधा मसलो छाए।
8: यार एक मसलो हो जे तब बुधाया मुझे ते मसलन जी कतार लगल है न भूख सही लगे थी आई जे कुछ भी खावा थो तो हजम ही न थो थे पेट फूक जी वने थो हथ पेर सुन थी वनन था आई सजो डी सुस्ती महसूस थे थी कह कम जो रहंदो ही नाया।
9: यार तुझा घणा न बस एक ही मसलो आ
8: एक इहो की है।
9: हां तुझो मैदो खराब आ छा तो न बुधवा मादो दुरुस्त त इंसान दुरुस्त जे मादो सही न होंदो त भूख भी न लगंदी न हाजमो थींदो आई न ताकत मिलंदी
8: तो पो मां छा कया।
9: सोलो हलाहे इस्तेमाल कर शिफाए मैदा कोर्स हे कुदरती जुजन मां तैयार कैल कोर्स तुझे जिस्म जो हिस्सो बन जी तुझे मैदे के बिल्कुल ताजो आई मजबूत करे छरींदो भूख खुली वेंदई खादो सुठे नमूने हजम थींदई पेट भूख जण खत्म सुस्ती खत्म जिस्म में ताकत ईंदई।
8: वाह यार वाह जी गाल बुधाई थी पर ये किथे मिलंदो।
9: यो मिलंदई बेड़ी चौक नादरा ऑफिस जे सामू अल नूर दवाखाना रोड़ी आई राबते जे लाए नंबर भी अथई 0-305-58-00-616 शिफाए मैदा कोर्स मैदो दुरुस्त त इंसान तंदुरुस्त।
10: इमरजेंसी कभी बता कर नहीं आती।
11: इमरजेंसी रेस्क्यू सर्विस में आपकी क्या मदद कर सकती हूँ?
12: कंट्रोल फ्रेम 210-210 मूव करेंगे।
10: सिंध इमरजेंसी रेस्क्यू सर्विस 1122 हुकूमत सिंध के महकमा बहालियात का एक अहम इदारा है जो जदीद निज़ाम के जरिए फौरी और मौसर मदद फराहम कर रहा है। हुकूमत सिंध के इस इनिशिएटिव से इमरजेंसी सर्विसेज में एक नया मयार कायम हुआ है। ये सिस्टम नतीजा है अवामी खिदमत के उस जज्बे का जो हुकूमत सिंध की पहचान है। ایمرجنسی ریسکیو 1122 آپ کی حفاظت ہماری ذمہ داری خدمت میں سب سے آگے سندھ
13: تاں جو خواب آئے ڈاکٹر آف فزیکل تھراپی نرس یا ہیلتھ پروفیشنل بنجن تپوئی توان لائے آئے ایک بہترین موقع سکھر جو معتبر ادارو سراج الدین انسٹیٹیوٹ آف پروفیشنل اسٹڈیز میں ان سیشن لائے داخلہ جاری ہیں چار سالن جا ڈگری پروگرامز جی بی ایس این جی بی ایس ایم پنج سالن جو پروفیشنل پروگرام ڈاکٹر آف فزیکل تھراپی ڈی پی ڈی بن سالن جا ڈپلوما پروگرامز ایل ایچ وی سی ایم ڈبلیو سی این اے خاص سہولتوں اسکالرشپس موجود بن سالن جے کورسز میں ایڈمیشن بالکل فری جرے تا ڈی پی ڈی پروگرام میں صرف 10,000 روپیہ داخلہ فیس ائیں فیس سیمسٹر صرف 60,000 روپیہ ہتے تواں کے ملندا ایئر کنڈیشنڈ کلاس رومز جدید لیبارٹریز مکمل لائبریری تجربہ کار فیکلٹی ہاسٹل پک اینڈ ڈراپ ائیں فیزیوتھراپی او پی ڈی جی بہترین سہولت ہی ادارو سندھ حکومت جے ہیلتھ ڈپارٹمنٹ کا منظور شدہ ائیں پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا تسلیم شدہ لیاقت میڈیکل یونیورسٹی جو ڈگری یافتہ ہے یاد رکھو سیٹس محدود ہیں تہیں کرے پینجے روشن مستقبل لائے اجی داخلہ وچو ایک خاص گال ایتھے میڈیکل جا شارٹ کورسز او ٹی ہیلتھ ٹیکنیشن ایم بیا سب کورسز پڑھ تھیندا ہیں ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر ٹاؤن شپ مین بائی پاس روڈ سکھر رابطو 0711-56-35-642 ایں 0310-81-66-111
14: سکھر اور گرد و نواح کی غریب عوام کے لیے خوشخبری آنکھوں کا مفت علاج ان کی دہلیز پر مرشد سگورا بابا شیو بھجن صاحب کی 92 سالگرہ کی خوشی میں آنکھوں کا مفت کیمپ جہاں ملے تمام مریضوں کو مفت چیک اپ مفت ٹریٹمنٹ مفت دوائیں مفت آپریشن مفت اینکیں سب کچھ مفت بس خدمت کا موقع دیں یاد رہے 16 ستمبر بروز بدھ صبح 9 بجے سے دوپہر 2 بجے تک الشفا ٹرسٹ آئی ہسپتال اور بالائی سندھ کے مشہور آنکھوں کی بیماری کے ماہر ڈاکٹر اوم پرکاش منگلانی آپ کی خدمت کے لیے موجود ہوں گے ایڈریس ہندو پنچایت ہسپتال میانی روڈ سکھر رابطہ 0333-7125-706 0333-7134

0: اعصابي امراض جورن جسور مادي مجلن جيس بد هزمي تزابيته گردنجي پتري بواسير بي اولادي وارن جوكرن گنج پن فاليج خارش اي بيان مختلف صحت جي تکلیفن لائي ماهرانا هوميپاتيك صلاح اي مؤثر علاج فراهم ڪري رهيا آهن آغا هوميپاتيك کلینک سکھر پوليس هيڊ ڪوارٽر چوڪ پوليس لائن سکھر ٽائمنگ چنچر کان خميس صبح 9 وڳي کان شام 5 وڳي تائين اپوائنٽمينٽ اي وڌيڪ معلومات لائي هيئر ئي رابطو ڪريو 03 26 22 00 440
1: हेल्थ इज वेल्थ जहां माहिर डॉक्टर शेयर करते हैं सेहत की असली बात जी एफ एम का हेल्थ अवेयरनेस शो होस्ट आगा जब्बार के साथ जहां मुल्क के मायानाज हेल्थ स्पेशलिस्ट डॉक्टर्स सेहत से मुतल्लिक अहम टॉपिक्स पर अपना एक्सपीरियंस प्रोफेशनल राय और मुफीद मालूमात शेयर करते हैं अपनी मेडिकल एक्सपर्टीज और हेल्थ केयर ब्रांड को हजारों लिसनर्स तक पहुँचाने के लिए हेल्थ इज वेल्थ का हिस्सा बनिए हेल्थ एक्सपर्ट या प्रोग्राम स्पॉन्सर के तौर पर स्पॉन्सरशिप के लिए आज ही राब्ता करें आगा जब्बार 03009312700

0: आमर जे अलहक जे दौर में जमहूरियत जी बहाली वाली तहरीक दौरान शहादत पाईंदड़ जी 43 वर्सी मल्हाई वई। तहकुनात शाम में 12 सेप्टेम्बर जे शहीदनि जे मज़ारनि ते हाज़िरी नओं देरो में शहीदनि लाइ कुर्बानी कई वई। केन शाह में पीपल्स पार्टी जे जलसे में माण्हुनि जी वॾे अंग शिरकत कई।
1: हाईकोर्ट सखल बे जी हुकुम ते आई जी सिंध जी फहमीदा पिताफी केस जी जांच लाए घोटकी आमन जावेद आलम ओडो एसएसपी ऑफिस में डीआईजी सखल नासिर आफ्ताब पठान एसएसपी सां गॾिजाणी करे ब्रीफिंग वरती। आई जी सिंध जो दौरो मीडिया खां गुझो रखियो वियो। ज़रियनि मूजिबि आई जी फहमीदा केस बाबति तफ़सील पे वरिता।
2: नमाज पढ़ने गया पीछे से बच्ची गुम हो गई।
3: जी जी।
2: जब सलाम फेर के देखा तो पीछे थी नहीं, तो वहाँ किला तो पीछे मिली। कौन क्या करेगा, कोई कुछ भी नहीं करेगा। मैं गरीब हूँ ना, ऐसे ही मर जाऊंगा। कोई साथ भी नहीं देगा, ना शरीयत वाला, ना बगैर दाढ़ी वाला, ना मूछों वाला वगैरह, कोई भी साथ नहीं देगा। जो दाढ़ी वाले हैं वो भी करें, बगैर दाढ़ी वाले भी करें, मेरे पे एहसान करो, धक्का दो मेरे को। इंसाफ तो मिलेगा नहीं ना, धक्का दो तुम्हारी भी जन्नत बनेगी।
3: इंसाफ खबर सा मुजरिमान की सजा मिले। आज असाने
0: ڈنڈو آدم ماں گزر ڈی گم تھل باڑی کے جنسی ڈاڑائی بعد قتل کرن کشاف نگری جو لاش جابطہ گرفتار ڈو جو اطراف پولیس موجب انجم مل واسی پنج ورین جی دعا انصاری جو پرانے تبلیغی مرکز وٹا لاش ملو ہو واقعہ شکیو جن کے پوسٹ مارٹم کرایا تو باڑی سا ذاتی کی تصدیق تھی جوابدار قاسم کنڈانی کے گرفتار کیا ہے جن ڈو جو اعتراف کیا ہے وکیلن جو نگری کے قتل بارے واقعہ خلاف احتجاج تعلقہ اسپتال کی بھی سہولت دینے کے مطالبہ
4: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
5: ہر چپا ہر گوشا
6: جی اے ایف ایم 88 نیٹ ورک سے جڑا
5: جی اے ایف ایم 88 نیٹ ورک سندھ کی آواز